0: निजामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वजे थी। वधीक मालूमात लाए एडमिन नाना सोलंगी मोबाइल नंबर 210-31-43-842।
1: अमर सिंध जे सींध में एक चमकंदड़ सितारो
2: दुखोयल इंसानियत जी खिदमत जो बेहतरीन मिसाल
1: अम्मा आयशा अस्पताल लोतकाणी चौक मातली ते औरतन जे बीमारियन जी माहिर डॉक्टरयाणी डॉक्टर अतीका सईद
2: रोजानो सुबुह जो 10 खां रात जो 10 बजे ताई मरीजन जो इलाज कंदी।
1: औलाद जो न थियण औरतन जे मखसूस बीमारियन सूर चेल में सूर रत जो घट थियण कमजोरी आई औरतन ऐ ارڑن جو علاج ائی الٹرا ساؤنڈ کندی آہے ائی نارمل ڈیلیوری پن کئی ونجے تھی ائی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
3: یا ٹیگا سعید ہر جمعے جے دین مریضن جو مفت علاج کندی
2: ایڈریس اما پتال نوت کانی چوک ماتلی ودیک معلومات لالی 3200
4: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अलराज़ी हेल्थ केयर क्लिनिक डंदो रोड मातली ते खुली चुकी आहे, जिते बारन औरतन ऐं मर्दन जे हर बीमारी जो इलाज क्वालिफाइड ऐं MBBS सीनियर डॉक्टर मोहम्मद अशरफ लगारी कंदो आहे। डॉक्टर मोहम्मद अशरफ लगारी साहब रोज़ानो शाम 4 वॻे खां राति 10 वॻे ऐं हर आचर ते सुबुह 10 वॻे खां राति 10 वॻे ताईं

دوبارہ سے آپ لوگوں کے پاس اور آپ سن رہے ہیں جی ایف ایم 88 نیٹورک. ہمارے ساتھ یہاں پر موجود ہے جناب سکھر مورو میرپور خاص مٹیاری سکھرن مہراپور ماتلی نوری آباد اور جناب لاڑکانہ کے لائیو اسٹوڈیو سے آپ سن رہے ہیں وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو. اسپانسر کیا جا رہا ہے ڈی اسکن بیوٹی پروڈکٹس کے تعاون سے اور یہاں پر ڈی اسکن بیوٹی پروڈکٹس آپ کی خوبصورتی کے لیے بہت زیادہ ضروری. اچھا ضروری میں اس لیے کہتی ہوں کیونکہ بھائی کئی مرتبہ ہم بہت سارے پروڈکٹس لگا چکے ہوتے ہیں لیکن وہ جو پروڈکٹس ہوتے ہیں نا وہ ایسا ہوتا ہے کہ وقتی طور پر ہمیں گورا بنا دیتے ہیں خوبصورت بنا دیتے ہیں لیکن جب ہم دیکھتے ہیں کوئی ایسا پروڈکٹ ہمارے پاس موجود ہے جو کہ ہماری خوبصورتی کا خیال بھی رکھ رہا ہے اور ہمیں خوبصورت بھی بنا رہا ہے تو آپ کے پاس یس ڈی اسکن بیوٹی پروڈکٹس موجود ہے اور ڈی اسکن بیوٹی پروڈکٹس کی یہی کوالٹیز ہے کہ ڈی اسکن بیوٹی پروڈکٹس ہر اسکن کے مطابق تیار ہوئے ہیں اور ڈی اسکن بیوٹی پروڈکٹس جو ہے نا یہ جناب آپ لوگوں کے لیے جو تیار ہوئے ہیں جیسے مرد حضرات خواتین سب لگا سکتے ہیں اور ڈی اسکن بیوٹی پروڈکٹس کی یہ بھی خاص بات ہے سب سے بہترین بات جو مجھے لگتی ہے کہ ڈی اسکن بیوٹی کریم جو ہے نا یہ میڈیکیٹڈ فارمولا ہے اور میڈیکیٹڈ جو فارمولا ہوتا ہے نا اسے آپ سب لوگ آرام سے استعمال کر سکتے ہیں کیونکہ میڈیکیٹڈ فارمولا ہے تو کوئی ٹینشن ہی نہیں کیونکہ اسے اسکن سے ریلیٹڈ جتنے ڈاکٹرز ہوتے ہیں نا انہوں نے مل کر یہ فارمولا تیار کیا ہے تو آپ لوگوں کے لیے یہ بھی کوئی ٹینشن کی بات نہیں ہو گئی کہ ہم لگا سکتے ہیں یا نہیں لگا سکتے. آپ بالکل لگا سکتے ہیں کیونکہ ڈی اسکن بیوٹی پروڈکٹس بالکل شاندار کوالٹی کے پروڈکٹس ہیں. ڈی اسکن بیوٹی کریم کی اگر ہم یہاں پر بات کرتے ہیں تو ڈی اسکن بیوٹی کریم کے اندر آپ لوگوں کو مل رہا ہے وائٹامن ای بیٹس الفا آربوٹین کوجک ایسڈ گلوٹاتھائیون اور مائکرو بیٹس. یہ جو تمام چیزیں ہیں نا یہ ایڈ کی گئی ہیں ڈی اسکن بیوٹی کریم کے اندر اور واقعی جب آپ ڈی اسکن بیوٹی کریم کا یوز کریں گے تو آپ لوگوں کو پتا چلے گا یہ جو آپ پاکستان میں اتنے سارے فارمولے دیکھتے ہیں کریمیں دیکھتے ہیں آج کل کو سب کسی کو آپ نے دیکھا ہوگا کہ بھائی میں نے یہ بھی چیز ذرا دیکھی تھی کہ دکاندار بھی آج کل جو ہے نا وہ فارمولے بنا کر لوگوں کو بیچ رہے ہیں. تو اگر آپ اس طرح کا کوئی فارمولا پرچیز کر رہے ہیں یا پھر آپ لوگوں کو پتا نہیں کہ وہ جو فارمولا تیار کر رہے ہیں وہ کس طرح سے ہے, اگر ایسا ہے کہ اس کو فارمولے کو لگا کر دو لوگوں کو اگر اچھا ریسپانس ملا ہے تو یہ چیز بالکل بھی آپ لوگوں کے چہرے کے اوپر سوٹ نہیں ہو پائے گی کہ اسے ریزلٹ اچھا ملا ہے تو ہمیں بھی اچھا ملے گا کیونکہ جب تک اس پروڈکٹ کے اندر میڈیکیٹڈ فارمولے نہیں ہوتے اس کے اندر آل اسکن ٹائپ کے لیے فارمولے نہیں ہوتے تب تک وہ آپ سب لوگوں کو ریزلٹس نہیں دے پائے گا. تو اگر آپ ہی چاہتے ہیں کہ آپ کے پاس کوئی ایسا پروڈکٹ ہونا چاہیے جو آل اسکن ٹائپ کے لیے ہو میڈیکیٹڈ فارمولا ہو اور ہر اسکن کے لیے سیف ہو چاہے آپ کی اسکن سینسیٹیو آئلی ڈرائی کمبینیشن ٹائپ یا پھر نارمل ہو تو ہر اسکن کے اوپر یوز کیے جانے والا پروڈکٹ ہے جناب ڈی اسکن بیوٹی کریم اور اس کے اندر یہ جو وائٹامن ای بیٹس اور مائکرو بیٹس ہے نا اس کی جو ایڈیشن رکھی گئی وہ اس لیے رکھی گئی ہے تاکہ آپ کا جو یہ ریزلٹ ہے نا آپ کو ریزلٹ 10 گنا زیادہ ملے اور فیشل والا ریزلٹ ملے کیونکہ کئی مرتبہ ہم یہ سوچ رہے ہوتے کہ بھائی کاش ہمارے پاس کوئی ایسا پروڈکٹ آ جائے جو ہمیں لگانے کے لیے جو ہے نا زیادہ محنت نہیں کرنی پڑے پیسے بھی زیادہ نہیں ہمارے خرچ ہو بس ہم لگائیں تو ہم خوبصورت ہو جائیں وہ بھی صرف اور صرف 2 راتوں کے استعمال سے. تو جناب آپ کے پاس موجود ہے ڈی اسکن بیوٹی کریم صرف 2 راتوں کا یوز کیجیے اور آپ اپنے چہرے پر دیکھیں گے ایک حسین سا نکھار ایک خوبصورت سا گلو اور آپ ہو جائیں گے سب سے زیادہ حسین. چاہے آپ مرد حضرات ہیں چاہے آپ خواتین ہیں سب لوگ ہی لگا سکتے ہیں اور خوبصورت ہو سکتے ہیں. تو ڈی اسکن بیوٹی کریم خوبصورتی کو مزید نکھانے کے لیے اپنی روزمرہ بیوٹی کے روٹین میں شامل کیجیے جناب ڈی اسکن بیوٹی کریم. اس کا نرم اور خوبصورت احساس آپ کی اسکن کے روٹین کو مزید خاص بنا دے گا. آپ کی اسکن صاف ستھری ہو جائے گی اچھی طرح سے موئسچرائز رہے گی اور آپ کی جلد کی جو شخصیت نا اس میں تازگی آ جائے گی اور آپ کا اعتماد بھی بڑھ جائے گا. اور اپنی روزمرہ کی بیوٹی کیئر روٹین کو زیادہ خاص بنائیے اور ڈی اسکن بیوٹی کریم کا یوز کرتے جائیے. اچھا ڈی اسکن بیوٹی کریم کی یہ بھی بات ہے کہ میں آپ لوگوں کو بتاؤں گی کہ لگانا کیسے ہے لیکن ساتھ ساتھ آپ لوگوں کو یہ بھی پتا ہونا چاہیے کہ ڈی اسکن بیوٹی کریم کے ساتھ آپ کو ڈی اسکن کا فیس واش بھی مل رہا ہے اور ڈی اسکن کا جو فیس واش ہے نا اس کو اگر آپ استعمال کرتے ہیں تو یہ چیز آپ لوگوں کے لیے واضح ہو جاتی ہے کہ ڈی اسکن فیس واش جو ہے نا یہ آپ لوگوں کی اسکن کو ڈیپلی کلین کرتا ہے. یعنی کہ آپ نے دیکھا ہوگا کہ جتنی بھی آپ سوپ وغیرہ لگاتے ہیں یا فیس واش لگاتے ہیں اس میں جو اثر آپ کو ملتا ہے زیادہ تر ایسا ہوتا ہے کہ جب سردیوں کا سیزن آ جاتا ہے تو آپ کی اسکن کافی زیادہ ڈرائی ہو جاتی ہے یا اس طرح کا کوئی سین ہو جاتا ہے آپ کو لگتا ہے کہ سردیوں میں کچھ الگ ہی لگانا چاہیے کوئی الگ ہی پروڈکٹ کا ہمیں جو ہے نا وہ استعمال کرنا چاہیے. لیکن اس مرتبہ سین ذرا چینج ہونے والا ہے کیونکہ آپ اس مرتبہ ڈی اسکن کا فیس واش لگانے والے ہیں اور ڈی اسکن کا جو فیس واش ہے نا چاہے آپ سردیوں میں لگا رہے ہیں چاہے آپ گرمیوں میں لگا رہے ہیں تو آپ کی اسکن ہمیشہ موئسچرائز رہے گی. جو آپ سردیوں میں دیکھتے ہیں نا کہ ہماری اسکن
स्किन ऐसे ड्राई सी हो चुकी है, उसके ऊपर अलग से आपको लोशंस लगाने पड़ रहे हैं, मॉइस्चराइजर्स लगाने पड़ रहे हैं। तो जब आप डी स्किन का फेस वॉश ट्राई करते हैं तो आपकी स्किन जो है ना वो डीपली वैसे ही मॉइस्चराइज हो जाती है, क्लीन हो जाती है, पुरकशिश हो जाती है और जबरदस्त हो जाती है। तो आप सब लोग इस मरतबा ट्राई करके देखिए डी स्किन का फेस वॉश, ताकि आपको भी पता चले कि डी स्किन का फेस वॉश जो है वाकई कमाल का फेस वॉश है। और आप इसे सब लगा सकते हैं, जैसे डी स्किन ब्यूटी क्रीम को सब लगा सकते हैं, और डी स्किन ब्यूटी क्रीम को भी आप हर मौसम में इस्तेमाल कर सकते हैं। इसी के साथ साथ आप हमें ज्वाइन करते जा रहे हैं, बिल्कुल आपके फीडबैक्स मुझे मिलते जा रहे हैं, आप लोगों के साथ बातें होंगी। ये आप लोगों को ही बताया जाता है कि जब आप मार्केट जाएं तो कौन सा प्रोडक्ट परचेज करें, और डी स्किन ब्यूटी क्रीम की ये खास निशानी है, जिन लोगों को नहीं पढ़ना लिखना आता और उनको दुकानदार आसानी से बेवकूफ बना देते हैं, तो आपके लिए ये आसानी भाई इनफ हो जाती है कि आप अगर जाएं डी स्किन ब्यूटी क्रीम परचेज करें तो आप लोगों को पता होना चाहिए कि डी स्किन ब्यूटी क्रीम की डब्बी के ऊपर एक डॉक्टर औरत का फोटो है, ठीक है, एक प्यारी खूबसूरत सी डॉक्टर है, उसका फोटो डी स्किन ब्यूटी क्रीम की डब्बी पर है। तो आप ये देखकर भी डी स्किन ब्यूटी क्रीम को परचेज कर सकते हैं। तो डी स्किन ब्यूटी क्रीम का आप यूज कीजिए, सारे लोग ही यूज कीजिए भाई, हमें बड़ी खुशी होती है जब आप आकर बताते हैं कि बाजी असा की डी स्किन ब्यूटी क्रीम भलो रिजल्ट डिनो है, असा चौथा तवा सभी के भलो रिजल्ट मिले, आई तवा सब सोना थी वजह। उनका अलावा अगर तुम पाने करीबी जनरल स्टोर से अवेलेबल कराइन चाहो था तो तुम जिला नंबर आए नोट करी वठना कयो, नंते रातो कयो, कॉल कयो, मैसेज कयो, एनन के बुधायो तो तुम भी डी स्किन ब्यूटी प्रोडक्ट जो इस्तेमाल करण चाहो था, आई तुम जे करीबी जनरल स्टोर से भी डी स्किन ब्यूटी प्रोडक्ट्स अवेलेबल थी वजन। ओके जी, तो पहला नंबर है 03-12-50-25-907, बुरी 312 50-25-970, आई बियो नंबर आहे 03-27-38-43-09, बुरी 332 73-84-309। ये नंबर तुम डायल करी पांजे करीबी जनरल स्टोर से अवेलेबल कराए सको था। उनका अलावा दीपक भाई असो प्रोग्राम बुधे वो, दीपक भाई हमें डेरा आला यार से सुन रहे हैं, और दीपक भाई जो है ना वो हमारे बड़े अच्छे डिस्ट्रीब्यूटर जो कि भाई डी स्किन ब्यूटी क्रीम सेल कर रहे हैं। और जो लोग हमें डेरा आला यार से सुन रहे हैं वो दीपक भाई की शॉप से जाकर आप डी स्किन ब्यूटी प्रोडक्ट्स को परचेज कर सकते हैं। डेरा आला यार वाले जितने भी लोग हैं ना, वो आपको नंबर बता रही हूँ, दीपक भाई का ये नंबर है, आप जितने भी डेरा आला यार वाले लोग हैं वो दीपक भाई का नंबर डायल करके और उनसे भी जो है ना वो मालूमात ले सकते हैं कि कहाँ कहाँ पर डी स्किन ब्यूटी क्रीम अवेलेबल है और कहाँ कहाँ पर अवेलेबल करानी चाहिए। तो ये नंबर भी जरा नोट कीजिए। ओके जी, नंबर है 03-12-46-111-90, 03-12-46-111-90, बुड़ी 312-44-111-90। ही नंबर आहे दीपक भाई जो जेको तवां डायल कंदा डेरा अला यार वारन लिसनर्स जे लाइ आहे। सो आप जरूर से इस नंबर के ऊपर राबता कीजिएगा, और दीपक भाई हमारे बड़े अच्छे हैं जनाब, वो आपको रिस्पांस देंगे और आपको बताएंगे कि कहां कहां से जाकर आप डी स्किन ब्यूटी क्रीम एंड डी स्किन का फेस वॉश परचेज कर सकते हैं। और दीपक भाई के बेटे हैं जनाब मेहरवा, कितना खूबसूरत नाम है माशाल्लाह, वो भी हमारा शो सुन रहे हैं, दीपक भाई भी हमारा शो सुन रहे हैं, आप दोनों को वेलकम करते हैं। बहुत शुक्रिया, बंडल ऑफ थैंक्स, आप हमारे साथ मौजूद हैं, और ऐसे ही आप डी स्किन ब्यूटी प्रोडक्ट से मेहनत करते रहिए। बिल्कुल जी, आप जितने भी सुनने वाली समाते हैं वो सब लोग डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज कीजिए। अब तो भाई मौसम भी तब्दील हो रहा है, तो आपको जरूरत है भाई साहब डी स्किन ब्यूटी प्रोडक्ट्स की, लाजमी जाइएगा, परचेज कीजिएगा। और जनाब जितने भी हमें सुन रहे हैं लोग जो कि हमें सुनते हैं जनाब डेरा आला यार से, वो दीपक भाई का नंबर डायल करके अपने लिए जान सकते हैं, पहचान सकते हैं कि डी स्किन ब्यूटी प्रोडक्ट्स हमें कहां से मिल सकते हैं।

0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹ ورک, سندھ کی آواز.
2: ہم سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
3: जेकॾहिं तव्हां बवासीर जी तकलीफ़, रतु अचणु, सख़्त सूर, वेहण या हलण में तकलीफ़ जहिड़नि मसइलनि में मुबतला आहियो ऐं ऑपरेशन खां डिॼो था, त हाणे परेशान थियण जी ज़रूरत न आहे. इस्तेमाल करियो निजात बवासीर कोरस. बवासीर खूनी हुजे या बादी, आराम लाइ आज़मूदा कोरस. निजात बवासीर कोरस मिलण जो हंधु हर आचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली. رابطے کے لیے فون کریو 0302-36-36-879-0312-14-01-287. سکون, اعتماد, صحت مند زندگی ڈاں قدم.
4: زندگی گزاریو اعتماد سا, قرآن کے سمجھی بدھندا رہو. ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے.
5: मातली के हो तो आवाज भी मातली की है.
1: सुनते रहो जी एफ एम 90.4.